कामन गुण प्राण पद मिलो मेरी माई। रहाओ रूप हीन बुद्ध बलहीनी, मोए परदेसन दूर ते आई। नाहिन दर्बन जो बनम माती, मोए नाद की करो समाई। खोजत खोजत पई बैरागन, प्राप्त दर्शन कहो फिर तुसाई। दीन दयाल कृपाल प्रभु नानक, सा संग मेरी जल बुझाई। गौड़ी महला पंजवा, प्रभु मिलबे को प्रीत मन लागी। पाए लगो मुझे करो बेनती, को संत मिले बड़ भागी। रखाओ मन अर्पो तन राखो आगे, मन की मत मुझे सगल त्यागी। जो प्रभु की हर कथा सुनावे, अन दिन फिरो पिछे वैरागी। पूर्व कर्म अंकुर जा प्रगटे, भेट्यो पुरख रसक बैरागी। मिट्यो अंधेर मिलत हर नानक, जन्म जन्म की सोई जागी। गौड़ी महला पंजवा, निकसरे पंखी सिमर हर पांख। मिल साधु शरण गौ पूर्ण, राम रतन हीरे संग राख। रखाओ प्राम की कोई जनारज पंकज, आदि तीखेण मोह की बात। काटन हार जत गुरु गोबिंद, चरण कमल ताके करो निवास। हर कृपा गोविंद प्राप्रीतम, दीना ना सुनो अरदास। कर गलो नानक के स्वामी, जियो पिंड सब तुम रीरास। गौड़ी महला पंजवा, हर पेखन को सिमरत मन मेरा। आस प्यासी चितवो दिन रहनी, है कोई संत मिला वे नेरा। रहाओ सेवा करो दा दासन की, अनक पांत से करो निहोरा। तुला तार तोले सो सगले, बिन घर दर्श सबो ही तोरा। संत प्रसाद गाये गुण सागर, जन्म जन्म को जात बहोरा। आंध सूह पेड़ हर नानक, जन्म कृतार्थ सबल सवेरा। राग गौड़ी पूर्वी महला पंजवा, एक ओ अंकार सदगुर प्रसाद। किन बद मिले गुसाई मेरे राम राय, कोई ऐसा संत सह सुखदाता। मुई मार्ग दे बताई। रखाओ अंतर अलख न जाई, लखिया फिर पड़दा हो मैं पाई। माया मुए सब जग सोया, तो परम कहो क्यों जाई। एका संगत एक गृह बसते, मिल बात न करते पाई। एक बदन बज दुहेले, ओ बसते अगो त्रिठाई। जिसका गृहदन दिया ताला, कुंजी गुर सो पाई। आन क्यों पाप करे ही नहीं पावे, बिन सतगुर शरणाई। जिनके बंधन काटे सतगुर, तिन सा संगत लिवलाई। पंज ना मिल मंगल गाया, हर नानक भेद ना पाई। मेरे राम राय इन बिद मिले गुसाई, सहज पया प्रमुखन में नाटा। मिले ज्योति जो समाई, रहाओ दूजा गौड़ी महला पंजवा। ऐसो परचो पायो, करी कृपा दयाल बीठले। सतगुरु मुझे बतायो, रहाओ जात का देखो तात तात तुम ही। मुझे यो विश्वास हो आयो, कह पे करो अरदास बेनती। जो सुन तो है रग रायो, लेव सहसा बंधन गुर तोरे। ता सदा सह सो पायो, होना सा थोई फुन होसी। तुद कहा दिखायो, खंड ब्रह्मांड का एक कोठाना। गुर पर्दा खोल दिखायो, नौ निद नाम दान इकठाई। तो बार कैठे जायो, एक एक कनक अनक पांसा जी। बहु प्रकार जायो, कहो नानक परम गुर खोई है। इव तत्ते तत् मिलायो, गौड़ी महला पंजवा। औध कटे दिन सरणारे, मान गुरमिल का सवारे। रहाओ करो बेनंती सुन मेरे मीता, संत पहल की बेला। ईहा खाड़ तलो हर लाहा, आगे बसन सुहेला। एव संसार विकार से सेमय, तरयो ब्रह्म ज्ञानी। जिसे जगाए पी आए हारस, अकथ कथा तिन जानी। जाको आए सोई विहाजो, हर गुरते मने बसेरा। निज कर मैल पौसु सहजे, बौर न होए गो फेरा। अंतर जामी पुरख बेधाते, सरदा मन की पूरे। नानक दास कई सुख मांगे, मोको कर संतन की तूरे। गौड़ी महला पंजवा, राख पिता प्रा मेरे। मुझे निर्गुण सब गुण तेरे। रहाओ पांच बिखादी एक गरीबा, रखो रख नहारे। खेद करे अर बो संतावे, आयो शरण तुहारे। कर कर हारो अनक बो पाती, छोड़े कतहु नाही। एक बासुनता की ओटा, सा संग मन जाही। कर कृपा संत मिले मुए, तिनते तीर जपाया। संती मन दियो मुए निरपो, गुर का शब्द कमाया। जीत ले ओए महा बिखादी, सह सोहेली बाणी। कहो नानक मन पया प्रगासा, पाया पद निर्वाणी। गौड़ी महला पंजवा, ओ अविनाशी राया। निरपो संग तुम्हारे बसते, यो डरन कहां ते आया। रखाओ एक महल तू होए अफारो, एक महल ने मानो। एक महल तू आपे आपे, एक महल गरीब बानो। एक महल तू पंडित भगता, एक महल खल होता। एक महल तू सब कुछ ग्राहज,
ایک مل کشو نہ لیتا، تاڑ کی پتری کان کرے بپری، کھلامن خا رو جانے، جیسا پیک کراوے باجی گھر او تیسو ہی سا جانے، انگ کوٹری بہت پت کریا آپ ہوا رخوارا، جیسے محل راکے تیسے رہنا، کیا او کرے بچارا، جن کس کیا سوئی جانے، جن اے سب ساجی، کہو نان اپرم پرسوامی، قیمت اپنے کاجی، گوڑی محلہ پنواں، چھوڑ چھوڑ رے بکھیا کے رسوا، ارج رہو رے باور گاور، جو کرکھے خرے آئو پسوا رگاؤ، جو جانے تو اپنے کاج، تو سانگ نہ چالے تیرے تسوا، نانگو آئو نانگ سداسی، پھر پھر ارکال گرسوا، پیک پیک رے کسمب کی لیلا، راج ماج تن ہوں لو ہسوا، چھیت ڈور دن سا رہنی، جی کو کاج نہ کی نو کشوا، کارت کارت اے ہی بردھانو، ہار اتے تن کی نسوا، جو موہ ان موہ نی بالا، اس تے کٹے نہیں روج چسوا، جگ ایسا موہ گرے دکھائیو، تو سرن پر تر گربسوا، مار پر کو سنت بتائیو، درڑی نانک داس، بھگت گھر جسوا، گوڑی محلہ پنجواں، تجھ بن کمن ہمارا، میرے پریتم پران ادھارا رہاؤ، انتر کی بید تم ہی جانی، تم ہی سجن سہیلے، ترسو کا میں تو تے پائے، میرے ٹھاکر اگے اتولے، برن نہ ساکو تمہارے رنگا، گن ندان سہداتے، آمیں گوتر پرب اوناسی، پورے گرتے جاتے، پرام پو کاڑ کیے نے کیول، جبتے ہو میں ماری، جن مرن کو چوکو سیسا، سا سنگ درساری، چرن پکھار کرو گرسیوا، بار جو لکبریا، جے پرساد او پوجل تریا، جن نانک پریسنگ مریا، گوڑی محلہ پنواں، تجھ بن کمری جاوے تو ہی، تیرو روب سگل دیکھ موہی رگاؤ، سرگ پیال مرت پو منڈل، سرب سمانو ایک او ہی، سف کرت سگل کر جورے، سرمیا ٹھاکر تیری دو ہی، پاتت پاون، ٹھاکر نام تمرا، سگدائی نرمل سی تلو ہی، گیان تیا نانک وڈے آئی، سنت تریسیوں گال گلو ہی، گوڑی محلہ پنوان، ملو پیارے جیا، پرکیا تمہارا تھیا رگاؤ، انگ جون بو جون نی پرمیا، بہر بہر دکھ پایا، تمری کرپا تے مان خدے پائی ہے، دیو درس گھر آیا، سوئی ہوا جس پانا، اور نہ کن ہی کیتا، تمرے پانے پر مہم ہویا، جاگت نہ ہی سوتا، بینو سنو تم پران پر پیارے، کرپا ند دیالا، راک لے ہو پتا پر میرے، اناتھے کر پرد پالا، جسنو تمہیں دکھائے ہو درسن، سا سنگت کے پاچھے۔